0: खेलते थे, तो इसलिए आपको जूनियर कप्तान कहा जाता है। और सुनाए वैसे ठीक ठाक हैं, खैरियत से हैं?
1: अल्हम्दुलिल्लाह, रेडियो को हम देखते रहते हैं, वो सबको जानते भी हैं, सुनते भी हैं
0: जी।
1: और माशाल्लाह आपका जो काम है वो वेरी नाइस है जी। हमें खुशी होती है जब जिस तरह के दूसरी सिटीज में, यूके के अंदर
0: जी,
1: दूसरी सिटीज में हम सबको फॉलो करते हैं
0: जी।
1: इस तरह जब हम अपनी सिटी नॉटिंघम, अपने घर को जब हम एज अ, जब हर तरफ एज अ नॉटिंघम का कोई भी इवेंट्स हो गया, कोई भी एक्टिविटीज होगी, तो हमें खुशी होती है, दिल ही खुशी होती है कि ये हमारा घर है और हमारे घर को हर बंदा सुन रहा है।
0: बिल्कुल ऐसा ही है वैस, और ये हमारे लिए बिल्कुल फख्र की बात है, और कई सालों से ये सिलसिला जारी है, और इसी तरह आप लोगों के इत्तेफाक से, आप लोगों के इंटरेस्ट से ये सिलसिला इसी तरह से जारी और सारी रहेगा। आज का हमारा उन्वान है, आप जैसे जानते हैं कि हर हफ्ते हमारे पास एक टॉपिक है, एक डिस्कशन है, तो क्योंकि मॉडर्न सोसाइटी अनफिल्टर्ड ये शो है जिसमें हमारी आज की जो मॉडर्न सोसाइटी है उसको बिल्कुल अनफिल्टर करके हम दिखाते हैं, उस पर बात भी करते हैं। तो आज का जो टॉपिक है वो है एज, उम्र। तो सबसे पहले तो मैं आपसे ये पूछूंगा कि आप इसके बारे में क्या कहना चाहते हैं, उसके बाद मेरे पास कुछ चंद सवाल आता है आपके लिए।
1: एज के हवाले से मतलब मैं थोड़ा प्लीज एक्सप्लेन कीजिएगा कि मतलब अपनी राय के किस किस हवाले से दूं।
0: अच्छा देखें, चले मैं आपके लिए एक आसान कर देता हूँ। कहते हैं कि उम्र जो है यकीनन हर साल हमारी बढ़ती है, लेकिन हमारी जिंदगी घटती है, पहली बात तो ये है। दूसरा ये कहा जाता है, एक बात बहुत अहम फहम है कि एज इज जस्ट अ नंबर, यानी कि जो उम्र है ये सिर्फ नंबर है, आदाद हैं, कम होते हैं या बढ़ते हैं, कम होते हैं जब आपकी मौत वाकया हो जाती है तो। और एज के हिसाब से ये भी कहा जाता है कि क्या उम्र का के हिसाब से जो इस इंसान का जो तजुर्बा है वो बड़ा होता है या फिर उम्र बड़ी होती है।
1: मैं सबसे पहले तो ये कहना चाहता हूँ कि मेरी जो उम्र है वो 28 ईयर्स ओल्ड है, और मेरे ख्याल से ये है कि इसमें जो इंसान का तजर्बा है, एज आई थिंक वही रहती है, और हम शायद हम बड़े हो जाते हैं और हमें एक्सपीरियंस एवरी डे लाइफ, हम मेच्योर हो जाते हैं, हमें बेशुमार चीज़ें जिस तरह बचपन में होती है कि हमें कई चीज़ हमें अंडरस्टैंड नहीं कर सकती, तो जैसे हम बड़े होते हैं तो हमें हर चीज़ का तजर्बा, आप कह सकते हैं कि इंसान छोटा हो या बड़ा हो वो एक वो लाइफ एक इंसान है, चाहे वो छोटी एज का हो बड़ी का हो, लेकिन जैसे जैसे हम बड़े होते हैं हमें अंडरस्टैंड करना, लाइक हर चीज़ को अंडरस्टैंड करना अगर हमें आइडिया हो जाता है कि ये चीज़ इस तरह नहीं है, इस तरह करनी है, जो हमें बचपन में नहीं होता जिस चीज़ का आइडिया। तो आई थिंक इंसान की जो उम्र है वो सेम है, लेकिन आइडिया है कि आपको एक्सपीरियंस करने से आपको लाइक अच्छा लाइफ वो हो जाता है कि आइडियाज हो जाते हैं।
0: अच्छा, एज के हिसाब से ये भी कहा जाता है ना कि लोग ये समझते हैं कि अब हम बड़े हो गए, और बच्चों को ना बड़ा शौक होता है बड़ा होने का, जल्दी जल्दी बस हम बड़े हो जाएं, और ये अंदाज़ा नहीं होता कि बड़े होके हमें पे जो प्रैक्टिकल लाइफ में जो चैलेंजेस हैं उसका सामना करना पड़ेगा। तो आपका तजुर्बा कैसे रहा जब आप छोटे थे, आपको शौक था बहुत जल्दी बड़ा होने का?
1: यकीन मानने के लिए मैं 2015 से एक्टिव हुआ, उससे पहले और आज मुझे आज का जो दिन है वो अच्छा लगता है अपने पुराने दिनों से, लेकिन जब हम इस एज में पहुंच जाते हैं जिस तरह के कभी कभी आप ज्यादा काम करते हो, आप थक जाएं तो आपको फील होता है नहीं यार हम बचपन में ठीक थे, कोई टेंशन नहीं थी, हमारे बचपन के दोस्त थे, हम क्रिकेट खेलने चले गए, हमने जब बारिश हुई तो हम इकट्ठे होके वो बांटे नहीं होते बांटे खेलना शुरू कर लिए अंदर, मतलब बाहर बारिश हो रही है हम अंदर बांटे खेलना शुरू कर देते
0: हैं।
1: तो वो फिर बचपन की देखभाल ऐसी यादें हैं कि जो बंदा कहता है नहीं यार बड़ा नहीं थी, हम छोटे ठीक थे, हमें खुराक मिल जाती है, अम्मी से अम्मी हर चीज प्रोवाइड करती, डैड और हर चीज लाइफ,
0: यानी कि अब सब कुछ खुद करना पड़ता है।
1: हाँ, और जब हम बड़े हुए तो हमें फील हुआ नहीं यार ये तो अभी भी हमें लाइक हमारी जो लाइफ है वो जिम्मेदारियों में जा रही है।
0: तो ये बताएं कि किसी की एज को जज करना सही है?
1: किसी की एज को सही भी है नहीं भी है, कुछ लोग होते हैं लाइक जिम्मेदारियों की वजह से वो जल्दी बूढ़े हो जाते हैं, ہم اس کو نا وہ چیز کو ہم شاید نہیں سمجھ سکتے. کچھ لوگ ہوتے ہیں جن کو ہر چیز پلیٹ پہ مل جاتی ہے اور وہ آلویز جوان رہتے ہیں. ہم کہتے ہیں نہیں یار یہ تو بڑا وہ عمر کے لحاظ سے, حالانکہ اس کی عمر زیادہ ہوگی لیکن وہ لگ رہا ہوگا کہ یہ بالکل لکنگ لائک کم ہوگی اور وہ ویسے ایج میں وہ بڑا ہوگا. کچھ لوگ ہوتے ہیں جو ہوتے ینگ ہیں لیکن اندر سے وہ بےچارے ایک ذمہ داری میں ہوتے ہیں اور ان کی عمر یہ سمجھے کہ وہ 50-60 سے بھی اوپر ہے. تو ہم کسی کی ایج پہ جج نہیں کر سکتے. جب میرا اپنا اوپینین,
0: وہ کہتے ہیں نا کہ یہ جو 10 سال کا گیپ ہے نا اسے جسے ہم ڈیکیڈ کہتے ہیں, یہ ڈیکیڈ کا فرق ہر ایک انسان کی عمر میں جج کیا جا سکتا ہے. فار ایگزامپل جیسے آپ نے کہا کہ 25 سال کا ہے تو وہ لگتا ہے 35 سال کا, اگر کوئی 50 سال کا ہے تو وہ لگتا ہے 40 سال کا. جیسے آپ نے کہا کہ کچھ لوگ جو ہیں وہ اپنی عمر سے زیادہ ینگ لگتے ہیں, تو ان کا ینگ لگنے میں کیا راز ہے؟
1: ان کا ینگ لگنے میں راز یہ ہے کہ وہ کچھ لوگ ہوتے ہیں جو اپنی صحت کا خیال رکھتے ہیں, یہ ہو گیا ون. لیکن کچھ لوگ ہوتے ہیں جن کو اپنی صحت رکھنے کا, اپنی اچھی صحت رکھنے کا موقع نہیں ملتا. ایگزامپل ٹو, ایک بندے پہ ذمہ داریاں ٹو مچ ہیں, اب وہ ایکسرسائز نہیں کر سکتا, اس وقت ٹائم ہی نہیں ہے. ایسے یو کے میں تو پھر بھی آپ کو تھوڑا سا موقع مل جاتا ہے, لیکن آپ پاکستان کی بات کریں تو ہمارے ملک میں آپ کو پتا ہے کہ ٹو مچ آپ کو محنت کرنی پڑتی ہے. آپ صبح سے شام تک محنت کریں گے تو پھر ظاہر سی بات آپ کو ان چیزوں کے لیے ٹائم نہیں ملتا. تو میں یہ سمجھتا ہوں کہ جہاں تک ذمہ داریوں کی بات ہے تو اچھا ذمہ داری پہ آپ کہہ سکتے ہیں جس کو زیادہ بوجھ ہے وہ جلدی بوڑھا ہو جاتا ہے.
0: اچھا یہ تو ہوئی وہ حقیقت جو کہ ہم سب جانتے ہیں, لیکن ایک اور حقیقت وہ ہے جو کہ پوشیدہ ہے. وہ پوشیدہ حقیقت یہ ہے کہ اگر ایک انسان اپنے آپ سے پیار نہیں کرتا نا, یہ بھی ایک محاورہ ہے, کہتے ہیں کہ اپنے آپ سے پیار کرو تو لوگ آپ سے پیار کرنے لگیں گے. وہ شاید اس لیے کہا جاتا ہے کہ جب آپ اپنے آپ سے پیار کریں گے تو آپ اپنا خیال رکھیں گے. ذمہ داریوں کی اگر بات کی جائے تو آپ پاکستان ہو, انڈیا ہو, بنگلہ دیش, ہماری جو ساؤتھ ایشین کمیونٹی ہے, وہ جب اپنے ملک کو چھوڑ کر یو کے یا پھر یورپ کسی بھی ملک میں آ جاتے ہیں تو ان کا رہن سہن, کھانا پینا, ان کی روٹین بالکل بدل جاتی ہے. لیکن وہ یہاں پر آ کے اتنے صحت مند اور ینگ دکھنا شروع کیوں ہو جاتے ہیں اور وہاں پر ایسا نہیں ہوتا, اس کی کیا وجہ ہے؟
1: اس کی وجہ یہ ہے شاید ہمیں ہمارا کسی بھی چیز کا جو کنیکشن ہوتا ہے وہ آپ کے دماغ کے ساتھ جڑا ہوتا ہے.
0: ٹھیک ہے,
1: آپ کی بیماری ہو وہ آپ کے دماغ کے ساتھ جڑی ہے. اب ہمارے دماغ میں یہ تھا, میں یو کے آنے سے پہلے میں یو کے دیکھتا تھا, مجھے بڑا خوبصورت یہ جو ہاؤس نظر آتے ہیں باہر سے, ہم کہتے تھے کہ بہت خوبصورت ہے یو کے. ٹھیک ہے, ہاؤس دیکھے جو روڈ دیکھی کلین, تو ہمیں بڑی خوشی ہوتی کہ یار یہ ملک بڑا خوبصورت ہے, یہاں پہ چلیں گے ہم, یہ کریں گے ہم, یہاں پہ جم بھی لگائیں گے. وہی بات ہوئی, میں یو کے آیا, اب مکان کے جو باہر سے تو ہاؤس اچھے لگتے ہیں, جب اندر گئے چھوٹے چھوٹے ہاؤس. اچھا دوسری انٹرسٹنگ بات یہ, پھر میں یہاں سے آنے کے بعد میں نے کہا یار سارے لوگ جم لگاتے ہیں, ہم کیوں نہ لگائیں. اچھا پاکستان میں مجھے یہ شوق نہیں پڑا, یہاں پہ آ کے میں نے جم بھی شروع کیا. اچھا واقعی وہ یہ بات ہے کہ مجھے خوشی ہونے لگی, میں جم لگا رہا ہوں, میری صحت اچھی ہو رہی ہے. اچھا پھر میں یہ وہی بات ہے کہ کہنے کا بات یہ کہ آپ کے دماغ سے کنیکشن ہے. آپ پاکستان میں ہم تو وہاں پہ ہم بہت زیادہ لیزی ہوتے ہیں, تو شاید یہ آئی تھنک وجہ ہو سکتی ہے کہ جو آپ کے دماغ میں ہو. آپ کچھ لوگ پاکستان میں بھی خوشحال ہیں الحمدللہ سیٹل ہیں, لیکن کچھ کے دماغ میں ہوتا کہ نہیں یار یو کے جائیں گے اور ادھر سیٹل ہوں گے, اور واقعی وہ ہو بھی جاتے ہیں.
0: اور دوسرا ویسے یہ نا کہ آخری بات ہم کرتے ہیں, اس کے بعد پھر ہمیں آگے بڑھنا ہے اپنے شو کی طرف. آپ کا بہت شکریہ کال کرنے کا. اور آخری بات یہ ہے کہ آخری تو نہیں ہے, اس سے بہت ساری باتیں ہیں, لیکن آپ سے گفتگو کرتے ہوئے جو بات سے بات نکلی ہے وہ یہ ہے کہ انسان کو اپنا خیال یقیناً رکھنا چاہیے اور اس سے عمر کا کوئی تعلق نہیں ہے. تعلق صرف اور صرف جو ہے وہ انسان کی اپنی ول پاور سے ہے. ہوتا کیا ہے کہ ایک ایج پہ جا کے انسان یہ سوچتا ہے کہ اب میں نے کس کے لیے تیار ہونا ہے, اب میں نے کس کے لیے ایسے کپڑے پہننے ہیں, تو بس شادی ہو گئی, بچے ہو گئے, تو دے لیٹ دیم سیلف گو. آپ اپنے آپ کو اپنے حوالے نہیں رکھتے, آپ کسی اور کے حوالے کر دیتے ہیں. تو آپ کو بھی پتہ ہے کہ لوگ امانت میں خیانت کر دیتے ہیں. بہت شکریہ آپ کی کال کرنے کا ویس بھائی, بہت اچھا لگا آپ سے بات کر کے. اسی طرح ہمارے ہر شو میں شامل ہوا کیجیے,
2: چلیں انشاءاللہ میں مزید جو باتیں ہیں انشاءاللہ آپ سے بھی سیکھیں گے, کچھ ہم بھی بتائیں گے اپنی طرف سے, بات کرنے سے ہی بات آگے بڑھتی ہے.
0: بے شک بے شک, کیونکہ گفتگو کا سلسلہ تو ہم چاہیں تو ایک گھنٹے تک لے کے جا سکتے ہیں, لیکن ہمارے پاس کچھ لمیٹیشنز ہوتی ہیں کہ اور بھی کالرز آئیں گے, اس کے علاوہ ہمیں اور بھی پروگرام کے بارے میں بہت سی باتیں کرنی ہیں. بہت شکریہ اویس, تھینک یو ویری مچ.
2: اللہ حافظ.
0: جی ہاں, یہ ہیں اویس جنہوں نے آ کے اپنے رائے کا اظہار کیا. آپ بھی کر سکتے ہیں 0115-7100-971 پہ. جس آپ سب سے کہا تھا کہ آپ کو ایک خوبصورت سا ٹریک سنانا ہے, اور آپ کو سناتے ہیں فرام دا فلم بے تاب جب ہم جوان ہوں گے, اس کا ریمکس سناتے ہیں آپ کو. آج میں جتنی پلے لسٹ آپ کے لے کر آیا ہوں نا, وہ ساری کی ساری بڑی مزیدار ہے, پرانے گانوں کے ریمکس ہیں. سنتے ہیں, انجوائے کرتے ہیں. And keep listening for the 97.1 FM and DAB.